शेष होला गीत गजल कार्यक्रम आज यति सुनले हरिहरनको कण्ठले गीतरी गजल श्रोता बन्धुमने ट्युन गर्छन्ती 102.6 एफएम आकाशवाणी राउरकेला केन्द्रको श्रोता बन्धु आपणको व्यवसायले उन्नति आणिबा पई आकाशवाणी र सहयोग नियन्तु आकाशवाणी राउरकेला केन्द्रले विज्ञापन बुकिङ पई आज हि जोगाजोग करन्तु ए टेलिफोन नम्बरले 7008248758 नम्बर टि आउथरे कइ रखुछि 7008248758